होइन भाइ लाम्सोको खुराइ त मलाई त खुप्तै भुख्छ न गच अजर अब चिनी कक्दु बुखाको थाहा न जरा त कबाङ करी खापा आङ दुइटा जरा नङ तिनी नै भन्छु म पाँदैन आङ नारायण भाइ गाबुन यागुलो आङ तिनी नै भन्छु म पाँदैन आङ खोला बनाङकै फाइदी श्राप्सा जरा चाहिँ अरू चाप खरामा नि यागुलो तिनी नै भन्छु म पाँदा आङ खोला बनाउने बुखाको थाहा न